0: ڈائریکٹر جیک فلپس اور ہیرلڈ کو مارکونی ٹیلیگراف کمپنی نے ٹائٹینک جہاز پر سندیش بھیجنے اور لینے کے لیے نیوکت کیا تھا۔ کیسی وڈمبنا ہے، جیک فلپس جس کی عمر 28 سال تھی ٹائٹینک جہاز کے ساتھ ہی ڈوب گیا، اور ہیرلڈ برائٹ جس کی عمر 22 سال تھی بچ گیا۔
1: بعد میں اس حادثے میں بچے ایک یاتری نے بھی یہ بتایا کہ ریڈیو آپریٹر نے مارکونی کمپنی اور نزدیک کے جہازوں کو مدد کے لیے کس پرکار ٹیلیگرافک سندیش کو بھیجا۔ اس بات کا پورا پورا شرے ریڈیو کو ہی جاتا ہے۔
0: 1909 میں مارکونی اور فرڈیننڈ برائن دونوں کو سنیوکت روپ سے نوبیل پرسکار ملا، پر مارکونی دوارا نوبیل پرسکار لینے کی بات ہی کچھ اور ہے۔ سوئم ان کے انوسار وہ نہ کوئی ویگیانک تھے اور نہ ہی کوئی آوشکارک، پر وہ بہت ہی ولکشن تھے۔
2: Congratulations, Mr. Marconi. You are really wonderful. And so is your amazing invention. Congratulations to you.
3: धन्यवाद ऐसे नायाब आविष्कार के लिए।
4: आपने तो कमाल ही कर दिया। कितना अद्भुत है आपका रेडियो। वाह वाह वाह वाह वाह।
5: सच में कमाल है। बिना तार का ये काम करने वाला रेडियो।
6: विश्वास नहीं होता।
3: मिस्टर मार्कोनी
7: जी,
3: अच्छा ये बताइए,
7: ये आविष्कार करने के बाद आपको कैसा लग रहा है? जी, मैं बहुत अच्छा और गौरवान्वित महसूस कर रहा हूं।
3: गुड गुड।
7: सर्वशक्तिमान ईश्वर की कृपा से मैं एक ऐसा उपकरण तैयार कर सका हूं जो पूरे विश्व में मेल मिलाप की भावना विकसित कर पाएगा।
3: बिल्कुल।
7: धन्यवाद।